पर सतनाम करता पुरख निर्भो निर्वैर अकाल मूरत आजोनी सैभं गुरुप्रसाद। मनुख की बरतर परिपूर्ण परमात्मा ने इस ढंग दी कीती है। इस दी दुनिया कुछ बार पई है, कुछ अंदर है। जैसे शरीर दी अंदर दी पवन दा बार दी पवन नाल संबंध जुड़िया है, शरीर दे अंदर पए हुए पानी दा बार दे पानी नाल संबंध है, शरीर दी मिट्टी दा बार दी मिट्टी नाल जुड़िया होया संबंध है। असी कुछ बार हाँ, कुछ अंदर हाँ। एक श्वास असी बाहर कढ़दे हाँ, एक अंदर लै लैंदे हाँ। जे सिर्फ अंदर लईए ते कहीए बाहर नहीं कढ़ना, तां वी असी नहीं रह सकांगे। और जे बाहर ही श्वास कढ़ दईए ते फिर अंदर ना लै जाइए, तां वी जीवना औखा होवेगा। इत्थों ही अध्यात्मवादियां ने यह तत् कढ़िया कि असी कुछ बाहर हाँ, कुछ अंदर हाँ। साड़ी दुनिया कुछ बाहर है, कुछ अंदर है। कुछ बाहर दी दौलत है, कुछ अंदर दी दौलत है। कुछ बाहर दा कुटुंब परिवार है, कुछ अंदर दा कुटुंब परिवार है। बाहर दा जो कुटुंब परिवार है साडा, उसदी ते सूझ बूझ सानू पूर्ण रूप दे च है। पर अंदर दा साडा की परिवार है, इसकी जानकारी गुरु नानक देव जी महाराज करांदे ने। दूसरी उदासी दा भ्रमण करके जद आप तीसरी उदासी की पूर्ण रूप से तैयारी करन लगे, तां आप दी माता जगत माता तृप्ता जी ने आपनू प्रेरिया कि हुण तुसी कुटुंब वाले हो, परिवार वाले हो, थोड़े बच्चे हैगे, थोड़ी पत्नी भी हैगी, और परिवार विच रहना भी थोड़ा धर्म है, मुख धर्म है। तां उस वक्त गुरु नानक देव जी महाराज ने अपनी माता प्रति जो बचन उचारण कीते ने, गुरु ग्रंथ साहिब जी महाराज दे बकायदा दर्ज ने, आपने फरमान कीता, माता मैं जिधर भी जाना अपना परिवार नाल लेके जाना, और मैं कदी परिवार तो बिछड़िया ही नहीं। परिवार मेरे नाल होंगे जिस पासे भी मैं जावां। तृप्ता जी हैरान हो गई कि परिवार नाल जांदा है, असी सारे इत्थे ही आंदे, कोई नाल गया नहीं, मरदाने ते बाले तो बिना परिवार दा कोई फर्द नाल नहीं। पर नानक जी कह रहे ने परिवार मेरे नाल है, और मैं जिधर जाना परिवार मेरे नाल जांदा है। ये ते सुदाइयां वाली गल होई। अक्सर संसार दी दृष्टि विच भगत लोग महापुरुष पागल ही कहलाए गए, उन्हां नूं पागल ही आख्या गया। कारण उन्हां दे विचार, उन्हां दे बोल समाज दा हिस्सा नहीं बनते सन, व्यवहार दा हिस्सा नहीं बनते सन। रोजमर्रा दी जिंदगी विच उन्हां दे विचारां नूं, उन्हां दे व्यवहार नूं, उन्हां दे बचनां नूं ढालना बड़ी औखी गल हो गई। जिस तरह पागल दे बोल संसार नाल तालमेल नहीं खांदे, समाज दा हिस्सा नहीं बनते, भगतां दे बोल भी समाज दा हिस्सा नहीं बनते। इस वास्ते जिथे पागल समाज नालों टुट जांदा है, करीबन करीबन भगत भी समाज नालों टुट जाते हैं। अज तक का इतिहास यही कहता है। और गुरु नानक की बाणी ने तो साफ फैसला कुन गल कह दिती है कि भगतां ते संसारियां जोड़ कदे ना आया। भगत ते संसारी का जोड़ कदी जुड़िया ही नहीं, मेल कदी होया ही नहीं। जद गुरु नानक देव जी महाराज ने यह आख्या कि परिवार मेरे नाल जांदा है, और मैं जिधर जाना परिवार अंग संग है, तो तृप्ता जी हस पईआं, आखण लगे नानक जी तुसी वाकई सुदाइयां दी तरह गल करन लगे। जगत ते सुदाई कहिंदा ही सी बई तू सुदाई है, अज मैनू भी कहना पएगा ये बोल सुदाइयां वाले ने, पागलां वाले ने, परिवार ते सारा इत्थे ही हुंदा है। तो साहिब श्री गुरु नानक देव जी महाराज कहण लगे, मां ये ते सोचण सोचण दी गल है, ये ते मनुख दे मनण मनण दी गल है। मैं जो कह रहा बिल्कुल सही कह रहा, मैं जिधर जाना मेरा परिवार मेरे नाल जांदा है। तो गुरु नानक देव जी महाराज की माता जी ने पूछ लिया, ये दस जिहड़ा परिवार नाल जांदा है उहदे च मां है, पिता है? साहब कहण लगे हां।
ਜਿਹੜਾ ਪਰਿਵਾਰ ਮੇਰੇ ਨਾਲ ਜਾਂਦਾ ਹੈ ਉਹਦੇ 'ਚ ਮਾਂ ਵੀ ਹੈ। ਤੂੰ ਹੁਣ ਤਾਂ ਹੈਰਾਨ ਹੋਈਆਂ ਅਤੇ ਖਿੜਖਿੜਾ ਕੇ ਹੱਸ ਵੀ ਪਈਆਂ। ਪੁੱਤਰ ਤੂੰ ਵਾਕਈ ਸੁਦਾਈਆਂ ਵਾਲੀ ਗੱਲ ਕਰਦਾ, ਵਾਕਈ ਪਗਲਿਆਂ ਵਾਲੀ ਗੱਲ ਕਰਦਾ। ਮੈਂ ਤਾਂ ਕਦੀ ਨਾਲ ਨਹੀਂ ਗਈ, ਮੈਂ ਤਾਂ ਇੱਥੇ ਤਲਵੰਡੀ ਦੇ 'ਚ ਹੀ ਰਹੀ ਹਾਂ, ਪਰ ਤੂੰ ਕਹਿੰਦਾ ਮੇਰੇ ਨਾਲ ਹੈ ਮਾਂ। ਫਿਰ ਸੋਚੀ ਪੈ ਕੇ ਕਹਿੰਦੀਆਂ ਨੇ, ਕਿਧਰੇ ਐਸਾ ਤਾਂ ਨਹੀਂ ਤੂੰ ਮੇਰੀ ਯਾਦ ਨਾਲ ਲੈ ਜਾਂਦਾ ਅਤੇ ਇਹੀ ਆਖਣਾ ਚਾਹੁੰਦਾ ਹੋਵੇਂ ਅਤੇ ਮੈਂ ਸਮਝਦੀ ਨਾ ਹੋਵਾਂ। ਸਾਹਿਬ ਕਹਿਣ ਲੱਗੇ, ਹਾਂ ਕਹਿਣਾ ਤਾਂ ਕੁਛ ਮੈਂ ਐਸਾ ਚਾਹੁੰਦਾ ਮਾਂ, ਅਜੇ ਵੀ ਤੂੰ ਨਹੀਂ ਸਮਝੀ। ਕਹਿੰਦੇ ਨੇ ਭਗਤਾਂ ਤੋਂ ਬ੍ਰਹਮ ਗਿਆਨੀਆਂ ਤੋਂ ਚਾਰ ਤਰ੍ਹਾਂ ਦੇ ਜਿਹੜੇ ਮਨੁੱਖ ਨੇ ਉਹ ਕੋਈ ਲਾਭ ਨਹੀਂ ਉਠਾਉਂਦੇ। ਇੱਕ ਤੇ ਮਾਂ ਬਾਪ, ਦੂਸਰੇ ਸ਼ਰੀਕ, ਤੀਸਰੇ ਜਿਗਰੀ ਦੋਸਤ ਔਰ ਚੌਥੇ ਦੁਸ਼ਮਣ। ਇਹ ਕੋਈ ਲਾਭ ਨਹੀਂ ਉਠਾਉਂਦੇ, ਇਹ ਉਹਨਾਂ ਦੀ ਗੱਲ ਨੂੰ ਸਮਝਣਾ ਵੀ ਨਹੀਂ ਚਾਹੁੰਦੇ ਔਰ ਉਹਨਾਂ ਤੋਂ ਲਾਭ ਵੀ ਨਹੀਂ ਉਠਾਉਣਾ ਚਾਹੁੰਦੇ। ਤਾਂ ਮਮਤਾ ਦੀ ਮਾਰੀ ਹੋਈ ਤ੍ਰਿਪਤਾ ਮਮਤਾ ਦੀ ਦ੍ਰਿਸ਼ਟੀ ਨਾਲ ਗੁਰੂ ਨਾਨਕ ਨੂੰ ਵੇਖਦੀ ਹੈ ਔਰ ਗੁਰੂ ਨਾਨਕ ਇਸ ਦੁਨੀਆ ਤੋਂ ਬਹੁਤ ਉੱਚੇ ਅਗਾਂਹ ਦੀ ਗੱਲ ਕਰ ਰਹੇ ਨੇ। ਮਾਂ, ਮੈਂ ਜਿੱਧਰ ਜਾਂਦਾ ਪਰਿਵਾਰ ਮੇਰੇ ਨਾਲ ਆਉਂਦਾ। ਕਿਆ ਉਸ ਪਰਿਵਾਰ ਵਿੱਚ ਮਾਂ ਵੀ ਹੈ? ਹਾਂ ਮਾਂ ਵੀ ਹੈ। ਤਾਂ ਤ੍ਰਿਪਤਾ ਜੀ ਨੇ ਪੁੱਛ ਲਿਆ, ਨਾਨਕ ਜੀ ਦੱਸੋ ਉਸ ਮਾਂ ਦਾ ਨਾਂ ਕੀ ਹੈ ਜੋ ਨਾਲ ਜਾਂਦੀ ਹੈ? ਤਾਂ ਸਤਿਗੁਰ ਮਾਤਾ ਦਾ ਨਾਮ ਦੱਸਦੇ ਨੇ, ਪਰਿਵਾਰ ਦੇ ਸਾਰੇ ਫਰਦਾਂ ਦਾ ਨਾਮ ਦੱਸਦੇ ਨੇ ਔਰ ਇਹ ਸ਼ਬਦ ਗੁਰੂ ਗ੍ਰੰਥ ਸਾਹਿਬ ਜੀ ਮਹਾਰਾਜ ਦੇ ਅੰਦਰ ਗੌੜੀ ਰਾਗ ਵਿੱਚ ਦੂਸਰੇ ਨੰਬਰ 'ਤੇ ਆਇਆ। ਸਤਿਗੁਰ ਕਹਿੰਦੇ ਨੇ, ਮਾਤਾ ਮਤ ਪਿਤਾ ਸੰਤੋਖ ਹੈ, ਸਤ ਭਾਈ ਕਰ ਇਹ ਵਿਸੇਖ। ਮੇਰੀ ਜੋ ਮਾਤਾ ਹੈ ਉਹ ਸ਼ੁਭ ਮਤ ਹੈ, ਚੰਗੀ ਮਤ ਹੈ, ਇਹ ਕਦਮ ਕਦਮ 'ਤੇ ਮੇਰੀ ਰੱਖਿਆ ਕਰਦੀ ਹੈ, ਮੇਰੀ ਹਿਫਾਜ਼ਤ ਕਰਦੀ ਹੈ। ਅਸੀਂ ਉਸਨੂੰ ਯਤੀਮ ਕਹਿੰਦੇ ਹਾਂ ਜਿਸ ਦੀ ਮਾਂ ਮਰ ਜਾਏ, ਪਰ ਗੁਰੂ ਨਾਨਕ ਕਹਿੰਦੇ ਨਹੀਂ, ਉਸਨੂੰ ਯਤੀਮ ਨਾ ਆਖੋ ਜਿਸ ਦੀ ਮਾਂ ਮਰ ਜਾਂਦੀ ਹੈ, ਯਤੀਮ ਉਸਨੂੰ ਆਖੋ ਜਿਸ ਦੀ ਮਤ ਮਰ ਜਾਂਦੀ ਹੈ। ਜਿਸ ਦੀ ਮਾਂ ਮਰ ਜਾਏ ਉਹ ਜ਼ਿੰਦਾ ਰਹਿਣ ਦੇ ਵਸੀਲੇ ਲੱਭ ਲੈਂਦਾ, ਠੋਕਰਾਂ ਤੋਂ ਕਈ ਦਫ਼ਾ ਬਚ ਵੀ ਸਕਦਾ, ਪਰ ਜਿਸ ਦੀ ਮਤ ਮਰ ਜਾਏ ਉਹ ਤਾਂ ਕਦਮ ਕਦਮ 'ਤੇ ਠੋਕਰਾਂ ਖਾਂਦਾ। ਬੁੱਧੀਹੀਨ ਮਨੁੱਖ ਕਦਮ ਕਦਮ 'ਤੇ ਠੋਕਰਾਂ ਖਾਂਦੇ ਨੇ। ਤਾਂ ਸਾਹਿਬ ਕਹਿੰਦੇ ਨੇ ਕਿ ਚੰਗੀ ਮਤ, ਸ੍ਰੇਸ਼ਟ ਮਤ, ਉੱਤਮ ਵਿਚਾਰ, ਉੱਤਮ ਫਿਲਸਫਾ, ਪ੍ਰਭੂ ਚਿੰਤਨ, ਇਹ ਜਿਹੜੀ ਚੰਗੀ ਮਤ ਹੈ ਇਹ ਮੇਰੀ ਮਾਂ ਹੈ ਔਰ ਮੇਰੇ ਨਾਲ ਹੈ ਔਰ ਹਰ ਕਦਮ 'ਤੇ ਮੇਰੀ ਹਿਫਾਜ਼ਤ ਕਰਦੀ ਹੈ, ਮੇਰੀ ਪਾਲਣਾ ਕਰਦੀ ਹੈ, ਮੇਰੇ 'ਤੇ ਮਮਤਾ ਡੁਲਾਉਂਦੀ। ਤਾਂ ਠੀਕ ਹੈ, ਚੰਗੀ ਮਤ ਇਹ ਮਾਂ ਹੋਈ, ਪਿਤਾ ਕੌਣ ਹੈ? ਸੰਸਾਰ ਦੇ ਜਿਤਨਾ ਸਾਰਾ ਅਨਰਥ ਚੱਲ ਰਿਹਾ ਇਹ ਮਤ ਦੇ ਮਰਨ ਨਾਲ ਚੱਲਦਾ ਹੈ। ਜਦ ਮਤ ਮਰ ਜਾਏ ਤਾਂ ਮਨੁੱਖ ਗੁੰਡਾ ਹੋ ਜਾਂਦਾ, ਬਦਮਾਸ਼ ਹੋ ਜਾਂਦਾ, ਦੁਰਾਚਾਰੀ ਹੋ ਜਾਂਦਾ, ਚੋਰ ਬਣ ਜਾਂਦਾ। ਦੁਨੀਆਂ ਵਿੱਚ ਜਿਸ ਜਿਸ ਦੀ ਵੀ ਮਤ ਮਰ ਗਈ ਹੈ ਉਹਨਾਂ ਮਨੁੱਖਾਂ ਦੇ ਕਾਰਨ ਬੜਾ ਅਨਰਥ ਹੈ। ਜਿਨ੍ਹਾਂ ਦੀ ਮਾਂ ਮਰ ਗਈ ਹੈ ਉਹਨਾਂ ਦੇ ਕਾਰਨ ਕਰਕੇ ਸੰਸਾਰ ਨੂੰ ਕੋਈ ਹਾਨੀ ਨਹੀਂ ਹੈ, ਬਲਕਿ ਉਹ ਤੇ ਵਿਚਾਰੇ ਦਇਆ ਦੇ ਪਾਤਰ ਨੇ। ਪਰ ਜਿਨ੍ਹਾਂ ਦੀ ਮਤ ਮਰ ਗਈ ਹੈ ਉਹ ਐਸੇ ਯਤੀਮ ਨੇ, ਕਈ ਦਫ਼ਾ ਉਹ ਸਮੁੱਚੀ ਮਨੁੱਖਤਾ ਨੂੰ ਯਤੀਮ ਬਣਾਉਣ ਵਿੱਚ ਭਾਗੀ ਬਣ ਜਾਂਦੇ ਨੇ। ਤਾਂ ਮਾਤਾ ਮਤ ਪਿਤਾ ਸੰਤੋਖ, ਸਾਹਿਬ ਕਹਿੰਦੇ ਨੇ ਮੇਰੇ ਪਿਤਾ ਦਾ ਨਾਂ ਹੈ ਸੰਤੋਖ, ਇਹ ਹਰ ਹਾਲਤ ਵਿੱਚ ਮੈਨੂੰ ਖੁਸ਼ ਰੱਖਦਾ। ਲੋਭ ਤੇ ਸੰਤੋਖ ਦੀ ਵਿਆਖਿਆ ਦੋ ਲਫ਼ਜ਼ਾਂ ਵਿੱਚ ਕਰਨੀ ਹੋਵੇ ਤਾਂ ਇਤਨੀ ਹੈ, ਜੋ ਕੁਛ ਹੈ ਜੈਸਾ ਹੈ ਸਭ ਠੀਕ ਹੈ, ਇਹ ਸੰਤੋਖੀ ਦੀ ਭਾਵ ਦਸ਼ਾ ਹੁੰਦੀ ਹੈ। ਜੋ ਕੁਛ ਹੈ ਜੈਸਾ ਹੈ ਪ੍ਰਵਾਨ ਹੈ, ਕਬੂਲ ਹੈ। ਲੋਭੀ ਦੀ ਮਾਨਸਿਕ ਦਸ਼ਾ ਕੀ ਹੈ? ਜੋ ਕੁਛ ਹੈ ਜੈਸਾ ਹੈ ਕਬੂਲ ਨਹੀਂ, ਜੈਸਾ ਪਰਿਵਾਰ ਹੈ, ਜੈਸਾ ਸੰਸਾਰ ਹੈ, ਜੈਸੇ ਮਾਂ ਬਾਪ ਨੇ, ਜੈਸੀ ਧਨ ਸੰਪਦਾ ਹੈ, ਜੈਸੀ ਮੇਰੀ ਪ੍ਰਾਲਬਧ ਹੈ, ਇਹ ਪ੍ਰਵਾਨ ਨਹੀਂ, ਇਹ ਕਬੂਲ ਨਹੀਂ। ਅਤੇ ਜਦ ਕਬੂਲ ਨਹੀਂ ਤਾਂ ਦੁਖੀ ਹੋਵੇਗਾ, ਬੇਚੈਨ ਹੋਵੇਗਾ। ਆਮ ਕਹਾਵਤ ਹੈ ਕਿ ਲੋਭੀ ਬੰਦਾ ਫੁੱਲਾਂ ਦੀ ਸੇਜ 'ਤੇ ਵੀ ਤੜਪਦਾ ਹੈ, ਸੰਤੋਖੀ ਬੰਦਾ ਅੰਗਾਰਿਆਂ 'ਤੇ ਬੈਠ ਕੇ ਵੀ ਮਸਤ ਰਹਿੰਦਾ ਹੈ। ਔਰ ਇਸ ਦੇ ਸਬੂਤ ਮਿਲੇ ਨੇ, ਗੁਰੂ ਅਰਜਨ ਦੇਵ ਜੀ ਮਹਾਰਾਜ ਤੱਤੀ ਤਵੀ 'ਤੇ ਬੈਠ ਕੇ ਵੀ ਮੁਸਕਰਾਏ ਨੇ, ਪ੍ਰਭੂ ਦੇ ਗੀਤ ਗਾਏ ਨੇ। ਸੰਤੋਖੀ ਮਨੁੱਖ ਹਰ ਹਾਲਤ ਵਿੱਚ ਆਨੰਦ ਵਿੱਚ ਹੋਵੇਗਾ, ਪਰ ਲੋਭੀ ਮਨੁੱਖ ਹਰ ਹਾਲਤ ਵਿੱਚ ਪੀੜਤ ਹੋਵੇਗਾ, ਦੁਖੀ ਹੋਵੇਗਾ।
پریشان ہوئے گئے۔ صاحب کہنے میرے پتا دا نام ہے سنتوک، ایک گاتھا چیتے آئی ہے، فاتح اعظم سکندر کہندے نے جد ہندوستان نو فتح کرن واسطے آیا لمبی چوڑی سینہ لے کے، تا جس وقت دریائے سندھ عبور کرن لگا سندھ دے تٹ دے تے ایک عجیب مست فقیر لیٹے ہویا سی ریت دے چ۔ سینہ ساری دریا پار کر چکی سی، آخری ٹکڑی دے چ سکندر آپ سی، اس مست فقیر نو ویکھ کے رک گیا۔ بچپن تو ہی سکندر فقیران دا مشتاق رہا ہے۔ نیڑے چلا گیا، ریت دے چلیٹے آیا اے مہاتما ویکھدا ہے سکندر نو، پوچھ بیٹھا سکندر کتھے چلے ہیں، کیڑے پاسے گمن کیتا؟ سکندر کہن لگا فقیر سائیں میں ہندوستان فتح کرن چلا ہوں لمبی چوڑی سینہ لے کے۔ تو فقیر کہن لگا ٹھیک ہے، اے دس جد توں ہندوستان فتح کر لویں گا پھر کی کریں گا؟ آکھن لگا پھر میں ہاتھ دے تے ہاتھ دھر کے تھوڑی بیٹھنا، میں کوئی ہور ملک فتح کراں گا۔ فقیر کہن لگا جے توں ہور ملک بھی فتح کر لیا پھر کی کریں گا؟ کہندے نے جتنے چر تک صحیح جواب نہ ملے سوال اپنی تھان تے کھڑا رہندا ہے، سمادھان صحیح نہ ہوئے تو سمسیا اپنی تھان تے کھڑی رہندی ہے۔ سکندر حیران ہویا سوال تے اپنی تھان تے کھڑا، میں جو بھی جواب دینا او دے نال سوال مٹدا نہیں اس فقیر دا۔ تو اس فقیر نے کہا جے کلپت کیتا ہویا تو ہور ملک بھی فتح کر لیا پھر کی کریں گا؟ تا سکندر کہن لگا پھر میں کوئی ہور ملک فتح کراں گا، میں بیٹھے نہیں رہنا، میں سست آدمی نہیں ہاں، میں کوئی ہور ملک فتح کراں گا۔ فقیر کہن لگا ٹھیک ہے پر سوال تے اپنی تھان تے کھڑا ہے، جے تو ہور ملک بھی فتح کیتا پھر کی کریں گا؟ غصے چا کے سکندر کہن لگا میں ساری دنیا فتح کراں گا، زمین دا ایک انچ خطہ بھی نہیں رہن دیاں گا جو میرے قبضے وچ نہ ہوئے، جو میری پکڑ وچ نہ ہوئے، میں ساری دنیا فتح کراں گا۔ سکندر سوچدا ہے ہن سوال ختم، پر نہیں، فقیر پھر بولیا اچھا سکندر اے دس جد توں ساری دنیا فتح کر لویں گا پھر کی کریں گا؟ یہ تے خواب و خیال وچ بھی نہیں سوچیا سی سکندر نے، کس توں اگاں بھی کوئی جواب دینا پے گا۔ سکندر جد توں ساری دنیا فتح کر لویں گا پھر کی کریں گا؟ تو پھر سکندر کہن لگا پھر میں اپنے گھر جاواں گا آرام کراں گا، یونان واپس جاواں گا آرام کراں گا۔ فقیر کہن لگا توں سو پواڑے پا کے آرام کریں گا؟ تے اسی آرام کر رہے ہاں، اسی ریت وچ لیٹے ہاں، اسی آرام کر دے پیا، جے توں آرام کرنا ہے تے آ ایتھے لیٹ جا، اسی آرام دے چاں۔ توں سو پواڑے پا کے آرام کریں گا تے اسی آرام دے چاں، ایتھے توں سوئم اندازہ لگا توں اگے ہیں کہ اسی اگے ہاں۔ اتہاس گواہ ہے ہندوستان تو واپس جاندے ہویا سکندر رستے وچ ہی دم توڑ گیا، انہوں آرام نصیب نہ ہویا۔ منکھ دی کئی دفعہ ساری بھج دوڑ آرام واسطے ہوندی ہے، تے آرام اسے دن نصیب ہوندا ہے جد چار منکھ چک کے چتا تے رکھ دین دن، اس تو پہلے آرام کتے؟ بھج دوڑ ہے آرام واسطے، پر بھج دوڑ منکھ دے کول رہ جاندی ہے آرام نہیں رہ جاندا۔ پر جے من دے سنتوک ہوئے تے ایسا منکھ ہر وقت بشرام وچ، ایسا منک ہر وقت آرام وچ ہے، اُدھی بھج دوڑ دے چھ بھی کچھ بشرام ہوئے گا۔ تو صاحب گرو نانک دیو جی مہاراج دا فرمان، سنتوک میرا پتا ہے، میں جتھے بھی جانا ہے مینوں بشرام وچ رکھدا ہے، آرام دیندا ہے، سکون دیندا ہے۔ ماتا مت پتا سنتوک، ست بھائی کر اے وسیک۔ تو ترپتا جی نے پوچھا نانک جی اے تے گل سمجھ دے چ آ گئی کہ جو مت ہے سریشٹ مت ہے اے تھوڑی ماں ہے، جو سنتوک ہے یہ تھوڑا پتا ہے۔ پر پروار وچ صرف ماں باپ تے نہیں ہوندے، پتنی بھی ہوندی ہے۔ اسی سلکھنی نال تھوڑا ویاہ رچایا سی،
تھوڑے بچے بھی ہیں، جیڑا پروار تھوڑے نال جاندا ہے کیا اس دے پتنی ہے، کیا اس دے بچے ہے گے نے؟ صاحب کہندے نے ہاں۔ ستگرو دیو جی مہاراج دا فرمان، سرم سورت دوئیں سسر بھئے، کرنی کامن کرمن لے، کرنی بھگتی اچا اخلاق آچرن۔ یہ بھگتی میری کامن ہے، میرے نال رہندی ہے، اٹھے پیر میرے نال رہندی ہے۔ بھگتی روپی کامن دا جنم کتھوں ہویا؟ سیوکن نے ساہا، سرم سورت دوئیں سسر بھئے، سرم محنت، سرت سیانت وچار، ٹکاؤ اکاگرتا، محنت روپی سورا تے سرت روپی سس دے سنجوگ تو ایک لڑکی دا جنم ہویا جس دا نا ہے بھگتی۔ صاحب کہندے اے میری کامن ہے، اے میری استری ہے۔ اس دا ذکر گرو ارجن دیو جی مہاراج نے بھی کیتا ہے، نج بھگتی سیلونتی نار، روپ انوپ پوری آچار، جچر وسی پتا کے ساتھ، تچر کنت بہ پھرے اداس، کر سیوا ست پرخ منایا، گرآنی گھر میں تاں سرب سکھ پایا۔ بھگتی نو نار آخیا ہے صاحب شری گرو ارجن دیو جی مہاراج نے بھی، کہندے نے گیان پرش ہے، بھگتی استری ہے۔ گیان دا جنم ترک تو ہے، سنسیا تو ہے، بھگتی دا جنم شردھا تو ہے۔ اس واسطے اسی اکثر دیکھتے ہاں کہ استری جگت وچ شردھا پردھان ہوندی ہے، پرش جگت وچ گیان پردھان ہوندا ہے، پر شردھا تو ہینا گیان ادھورا ہے اور گیان تو ہینی بھگتی بھی ادھوری ہے۔ دوہاں نے سمپورن ہونا ہے۔ بھارت دے رشی منیا نے یہ چنگے بول بولے نے کہ پرش بھی ارد انگ ہے، استری بھی ارد انگ ہے، دونوں ارد انگ نے۔ شریر کر کے، آکار کر کے تے یہ ارد انگ ہیں، پر وچار کر کے، سوکشم دیہی کر کے بھی ارد انگ ہے۔ جتنے چر تک پرش نو شردھا نہ مل جائے، پرش ادھورا ہی رہندا ہے۔ ترک تے ناستکتا دے جنم داتے پرش نے، اور اندھ وشواس تے بھٹک دے ہوئے جڑے منکھ نے، کہنے نے اسنا دے اچ تعداد استریاں دی زیادہ ہوئے، کیونکہ شردا ہے گیان نہیں، پرش کول گیان ہے شردا نہیں، دوویں ادھورے رہ جاندے۔ گیان اکھ ہے، شردا پیر ہے۔ ہن چلن واسطے پیر ہوون، ویکھن واسطے اکھ نہ ہوئے، منک بھٹک جائے گا۔ ویکھن واسطے اکھ ہوئے، چلن واسطے پیر نہ ہوون، تاں وی پہنچنا بہت اوکھا ہے، بہت اوکھا ہے۔ گیان پرش ہے، بھگتی استری ہے۔ جد کسے منک دے اندر، چاہے وہ استری ہے تے چاہے وہ پرش ہے، گیان تے بھگتی دوہاں دا پرویش ہو جائے، دوہاں دا اوترن ہو جائے، وہ منک پورن پرکھ ہو جاندا ہے، چاہے وہ استری ہے چاہے پرش ہے، کیونکہ وہ دے اندر گیان بھی ہے، وہ دے اندر بھگتی بھی ہے، وہ دے اندر شردا بھی ہے۔ تو گرو نانک دیو جی مہاراج نے ماتا مت مت وچار اجول مت گیان دا پہلے ذکر ہی کر دیتا ہے۔ سرم سورت دوئیں سسر بھئے، کرنی کامن کرمن لے، محنت مشقت اے میرا سور ہے، بھاو مینو اپنی محنت تے بھروسہ ہے، مینو اپنی مشقت تے بھروسہ ہے۔ گرو نانک دی دنیا سست نہیں ہے، آپ مشقت نو بڑی پردھانتا دیندے نے۔ ادم کریندیاں جیو توں، کماؤندیاں سکھ بھنچ، دھیاؤندیاں توں پربھو مل، نانک اتری چنت۔ جویں ادم کر کے دھن کمائی دا ہے، ادم کر کے ہی دھرم کمائی دا ہے۔ مفت دچ دھن نہیں ملتا، مفت دچ دھرم بھی نہیں ملتا۔ ہو سکتا ہے دھن مفت دچ بھی مل جائے، دھرم کتے ہی مفت دچ نہیں ملتا، کمانا پیندا ہے، لازمی کمانا پیندا ہے۔ اسی دیکھ رہے ہاں پتا دا کمایا ہویا دھن پتر نو مل جاندا ہے، کئی دفعہ دادے دا کمایا ہویا دھن پوترے نو مل جاندا ہے، پر دھرم تے سوئم کمانا پیندا ہے، کسے دا کمایا ہویا نہیں مل سکتا۔ اس واسطے سنسار وچ دھن ودھدا جا رہا ہے، دھرم گھٹتا جا رہا ہے، کیونکہ دھن تے دوسرے دا بھی مل سکتا ہے۔ پیو دا دھن پتر نو مل گیا، دادے دا دھن پوترے نو مل گیا، دھن دی لاٹری بھی نکل آؤں دی ہے، دھرم دی لاٹری نہیں نکلتی۔ دھرم تے سوئم کمانا پیندا ہے، آپ کمانا پیندا ہے، محنت کر کے کمانا پیندا ہے، اور اے نجی سمپدا خود نجی ہتھاں نال سنگرہ کرنی پیندی ہے۔ اس واسطے سنسار وچ دھن ودھدا جا رہا ہے اور دن ب دن دھرم گھٹتا جا رہا ہے۔
इत्थे धर्म जो है प्यो पुत्र नू नहीं दे सकदा और पुत्र भी पिता नू नहीं दे सकदा। धन ऐसा है कि पुत्र ने कमाया वह पिता की झोली च पा सकदा है और पिता ने कमाया वह पुत्र दे हत्थां च दे सकदा है, पर धर्म स्वयं कमाना पैंदा है। प्यो पुत्र नू नहीं दे सकदा, पुत्र पिता नू नहीं दे सकदा। इसका इतिहासक सबूत है, गुरु रामदास जी महाराज की बड़ी कोशिश से कि मेरा जिहड़ा वड्डा पुत्र है पृथ्वी चंद यह भी नाम का रसिया बने, यह भी बाणी पढ़े, यह भी परमात्मा नाल जुड़े, पर नहीं, वह झगड़ता ही रहा, वह नास्तिक ही रहा, वह कलेश पांदा रहा। उहदे संबंध च महाराज दे बोल भी ने, काहे पूत जगरत हो संग बाप, जिनके जने बडीरे तुम हो तिन सों जगरत पाप। वह लड़दा ही रहा, झगड़दा रहा, इच्छा ख्वाहिश होने के बावजूद भी गुरु रामदास जी महाराज दी पृथ्वी चंद भगत ना बन सके, संत ना बन सके, धर्मी ना बन सके। इत्थे पिता पुत्र दी झोली च नहीं पा सके। दूसरे पासे असी देखदे आ प्रहलाद दी बड़ी कोशिश सी कि जिहड़ा राम दा रस मेरे कोल है, जो धर्म मेरे कोल है, वह मेरे बापू कोल भी होवे, वह मेरे पिता कोल भी होवे, पर नहीं, हरनाकश इस दौलत तो वांझा ही रह गया। जो नाम दी दौलत प्रहलाद कोल सी, ओ हरनाकश कोल नहीं सी। चाहते सन प्रहलाद कि मेरे बापू कोल भी होवे, पर गल नहीं बनी। चाहते सन गुरु रामदास जी महाराज मेरे पुत्र कोल भी होवे, पर गल ना बनी। इत्थे एक दूजे नूं इह दौलत दित्ती नहीं जा सकती, स्वयं कमाणी पैंदी है, आप कमाणी पैंदी है। मनुख उसे दिन पूर्ण बनता है, धार्मिक तौर पर उसे दिन धनवान बनता है, जिस दिन इसके कोल ज्ञान भी होवे और श्रद्धा भी होवे, अंदरों पूर्ण हो जाता है। तो साहब कहते हैं, मेहनत मुशक्कत यह मेरा सौरा है, सुरत मेरी सस है, इन्हों के संयोग तो एक लड़की का जन्म होया जिसका नाम है भगती। साहब कहते हैं, वह मेरी कामण है, करनी कामण है, कर मन लै। तो तृप्ता जी बोल उठे, नानक जी सुलखणी दे नाल व्याह असी कराया सी, भगती रूपी कामण नाल व्याह किसने कराया और कदों होया? गुरु नानक इस दे संबंध च भी दसते हैं। साहब कहते हैं, साहा संजोग व्याह विंजोग, सत पुरशां दा जो संजोग होया, जो सतसंग नसीब होए, ये मेरी मंगनी हुई सी। सत पुरशां दी सोहबत च मैं बैठा तो भगती नाल रिश्ता जुड़िया, सतसंग दा संजोग मेरी मंगनी हुई सी, ते जद विकारां दा वियोग हो गया, दुराचार निकल गए, दुष्कर्म ढह गए, ता मेरा व्याह हो गया, यह मेरा व्याह हो गया। दुष्कर्म दे खत्म होंदियां, गलत विचारां दे खत्म होंदियां, गलत कर्म दे मिटदियां ही भगती प्रगट हो गई, भगती मैनू मिल गई। साहा संजोग व्याह विजोग, सतपुरशां दे संजोग नाल रिश्ता जुड़िया सी। गुलिस्तान दे चिक बोल बड़ा कीमती है, ईरान दे प्रसिद्ध संत शेख सादी दी ए महान रचना है गुलिस्तान। कहिंदे ने ओह एक दिन बैठे सन, हाथ धो रहे सन मिट्टी दे नाल, कोल बैठे उन्हां दे शागिर्द ओह पुछदे ने, उस्ताद जी थोड़े चेहरे ते हर वक्त मस्ती रहिंदी है, रौनक रहिंदी है, तुसी खुश रहिंदे हो, आनंद विच रहिंदे हो, जदके अठे पैर अपने आप नू खुश रखना बड़ी औखी गल है, पर तुसी अठे पैर खुश रहिंदे हो, अठे पैर प्रसन्न रहिंदे हो, अठे पैर खेड़े ते मस्ती विच रहिंदे हो, आखिर थोड़े कोल ऐसी की चीज है, सानू भी ए राज दसो। ते कहिंदे ने, जो मिट्टी हत्थां दे सी शेख सादी दे, उस मिट्टी नू आप सूंघण लगते, काफी देर तक सूंघदे रहे। शागिर्द कहिंदे रहे, उस्ताद जी सानू दसो कि थोड़े कोल इतनी प्रसन्नता किस तरह है, इतना खेड़ा किस तरह है। शेख सादी कहण लगे, थोड़ा सवाल मैं मिट्टी ते कीता है, मिट्टी बोलेगी मैं दसांगा। हैरान ने विद्यार्थी, पर बड़ी सुंदर नज़म दे राही विद्यार्थियों नू समझाया है ईरान देश प्रसिद्ध संत शेख सादी ने। गिले खुशबू दर हुमाम रोजे, रसीद अज दस्ते महबूब बदस्तम। कहिंदा है कि एक दिन घरवाली दे हत्थों मैनू खुशबूदार मिट्टी हाथ धोण वास्ते प्राप्त होई। गुफ्तम तू मुश्की अंबर या अंबेरी,
کہ از خوشبو دلاں وی زیت و مستم. شیخ سعدی صاحب کہنے میں بولیا اس مٹی نو آکھیا دس تو مشکی ہیں امبر ہیں امبیری ہیں آیا کیڑا سینٹ ہیں کیڑا عطر ہیں تم کیونکہ تیری سگندی نے میرے دل دماغ نو معطر کر دیتا ہے. اے تے تو مٹی مشکی امبر امبیری غزنی کابل دیچ جو عطر ورتے جاندے نے انہاں دے نام نے پراچین سمیت. گفتم تو مشکی امبر یا امبیری کہ از خوشبو دلاں وی زیت و مستم. دستے صحیح تو مشکی ہیں امبر ہیں امبیری ہیں کون ہیں کیونکہ تیری سگندی نے میرے دل دماغ نو معطر کر دیتا. شیخ سعدی لکھ دین مٹی بولی باؤ گفتا من گلے ناچیز بودم ولیکن مدت باگل نشستم. مٹی بولی اے شیخ اے فقیر سائیں میں ایک ناچیز مٹی ہاں. باؤ گفتا من گلے ناچیز بودم گلے مٹی میں ایک ناچیز مٹی ہاں ولیکن مدت باگل نشستم پر میں ایک خاص سمے تک پھلاں دے کول رہی ہوں پھلاں دی جڑاں دے وچ رہی ہوں پھلاں دی سنگت کیتی ہے جمالے ہم نشیں درمن اثر کرد وگرنا من ہما خاکم کے ہستم. پھلاں دی سنگت کر کے پھلاں دی نیڑ کر کے میرے وچ وی سگندی آ گئی ہے مہک آ گئی ہے ورنہ میں تے ایک ناچیز مٹی ہوں. تو شیخ سعدی صاحب کہن لگے میں ایک ناچیز مٹی دا پتلا ست پرشاں دی صحبت کر کے اے گناں دی سگندی میرے اندر پیدا ہوئی ہے. یہ جو مہک ہے یہ میری اپنی نہیں کسے تو ملی ہے. یہ جو چمک دمک میرے کول ہے یہ میری اپنی نہیں مینوں کسے تو ملی ہے. تو صاحب گرو نانک دیو جی مہاراج دا فرمان ست پرشاں دی جو صحبت نصیب ہوئی یہ میری منگنی ہوئی اور سنسارک وکاراں دا جو تیاگ ہو گیا یہ میرا ویاہ ہویا. تو ترپتا جی نے پوچھ لیا پتر نانک اس بھگتی روپی کامڑ نے کسی سنتت نو بھی جنم دیتا ہے تھوڑی کوئی اولاد بھی ہے تھوڑا کوئی بچہ بھی ہے کیونکہ پروار بچے تو بنا بھی تے ادھور ہے. صاحب کہنے ہاں سچ سنتت کہو نانک جوگ اس بھگتی روپی کامڑ نے سچ روپی پتر نو جنم دیتا ہے گیان روپی پتر نو جنم دیتا ہے ایشور نو جنم دیتا ہے. حیران ہو گئے کہ ایشور دے نام بھگت لوگ رکھتے ہیں. ہوں ماں باپ بچیاں دے نام رکھتے ہیں پر بھگت رب دے نام رکھ دین جو جگت پتا. یہ گل الٹی ہے. ماں باپ بچیاں نو جنم دین دین بھگت رب نو جنم دین دین. سادھو ستم جانو نانک پریت کارنے گرو ارجن